पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुनाउन लागिरहेका छौ लोकनी आधुनिक प्रस्तुति। प्रथममा सिकानुहोस् यो लोकभाग यमुना देवानको स्वरमा, जसमा शब्द अनि संगीत गणेश कुमार घिसिङको।

老黑，喝你帮先来一下路，免不带你唱。अनि खेर नेपाल दिदीबहिनीहरु सबै रोपाइको लागि तयारी छिन्। खानाको बिउहरु ठिक्क पारिराख्या छ।

सूचना आगामी 8 जुलाई 2026 को बुधवार साँझ 5:05 देखि स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टेडियममा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरू बारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरू बारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो फोन नम्बर रहेको छ 0354239931 0354239931 याद राख्नुहोला। आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 देखि

यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ। कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् यो आधुनिक गीत समीर मुखियाको स्वरमा, जसमा शब्द अनि संगीत समीर मुखियाकै।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त

प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। वस्तु अनि सेवा कर जीएसटीबाट सरकारलाई जुन महिनामा 1,94,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर्स दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ अनि केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरुणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका बाढ प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ। उहाँले आन्ध्र प्रदेशको अनन्तपुरमा केन्द्रीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। राष्ट्रपतिले भन्नुभयो, युवाहरूको ऊर्जाले प्रतिभा अनि प्रतिबद्धता समावेशी अनि समृद्ध राष्ट्रको निर्माणमा निर्णायक भूमिका निभाउनेछ। राष्ट्रपतिले भन्नुभयो, तीव्र गतिमा बदल्दै गरेको तकनिकको समयमा सिक्ने प्रक्रिया जीवनभरि जारी रहनुपर्नेछ। यस अवसरमा राष्ट्रपतिले 1,268 छात्रहरूलाई डिग्री प्रदान गर्नुभयो अनि 56 मेधावी विद्यार्थीहरूलाई स्वर्णपदकद्वारा सम्मानित गर्नुभयो। डिजिटल इन्डिया कार्यक्रमले देशभरिमै नागरिकहरूलाई जोड्ने, सिक्ने, लेनदेन गर्ने अनि सरकारी सेवाहरूको लाभ उठाउने तरिकालाई परिवर्तित गरेको छ। विगत 11 वर्षमा भारतले वृहत मात्रामा विश्वको सबैभन्दा ठूलो डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर इकोसिस्टम मध्ये एकलाई तयार गरेको छ। डिजिटल प्लेटफर्मले ग्रामीण अनि कम्ती सुविधा भएका इलाकाहरूमा हेल्थ केयर, शिक्षा, कौशल विकास, खेती अनि कल्याणकारी योजनाहरूसम्म पहुँचलाई बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको छ। यसले नागरिकहरूको सशक्तिकरण पनि गरेको छ। डिजिटल इन्डिया अभियानको 11 वर्ष भएकोमा श्री मोदीले भन्नुभयो, यस पहलको असर मानिसहरूको जीवनको हरेक क्षेत्रमा देखिएको छ। उहाँले भन्नुभयो, डिजिटल भुक्तान अनि प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले सरकारी सहायता पारदर्शिताको साथ सिधा लाभार्थीहरूसम्म पुगिरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, डिजिटल इन्डियाले नवाचारलाई देशको कुना कुनासम्म पुर्याएको छ। श्री मोदीले भन्नुभयो, यस पहलले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार अनि सरकारी सेवाहरूमा पनि सुधार भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, एआई, सेमिकन्डक्टर अनि क्वान्टम कम्प्युटिङ जस्ता नयाँ तकनिकहरूको क्षेत्रमा भारत तीव्र गतिमा अघि बढिरहेको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, सरकारले डिजिटल कनेक्टिभिटीको विस्तार गरेर डिजिटल शासनलाई डरिलो बनाएको छ अनि सार्वजनिक सेवाहरूसम्म पहुँचमा सुधार गरेर भारतलाई एक डिजिटल राष्ट्रमा परिवर्तित गरेको छ। डिजिटल इन्डिया पहलको 11 वर्ष पुरा भएको उपलक्ष्यमा श्री शाहले भन्नुभयो, देशले इन्टरनेट कनेक्टिभिटी, डिजिटल बुनियादी ढाँचा अनि प्रौद्योगिकी आधारित शासनमा महत्त्वपूर्ण प्रगति देखेको छ। सोसियल मिडिया पोस्टमा उहाँले भन्नुभयो, अब 103 करोडभन्दा अधिक मानिसहरू इन्टरनेटसित जोडिएका छन्, जबकि 2,20,000 भन्दा अधिक गाउँहरूलाई भारत नेटसित जोडिएको छ। गृहमन्त्रीले भन्नुभयो कि प्रत्यक्ष लाभ हस्तान्तरणका लाभार्थीहरूलाई 51,00,000 करोड रुपियाँभन्दा अधिकको हस्तान्तरण सम्भव भएको छ अनि भारतले अब विश्वको लगभग आधा डिजिटल लेनदेन गर्दछ। वस्तु अनि सेवा कर जीएसटीबाट सरकारलाई जुन महिनामा 1,94,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। यो गत वर्ष जुन महिनाको तुलनामा 13.9% अधिक हो। वित्त मन्त्रालयले भनेको छ, जुन महिनामा घरेलु जीएसटी सङ्ग्रह 1,34,774 करोड रुपियाँ रह्यो र यो गत वर्षको तुलनामा 6.5% अधिक हो। त्यही आयातमा जीएसटी सङ्ग्रह 34.6% बढेर 60,038 करोड रुपियाँ भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर्स दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले मानवताको सेवामा डाक्टरहरूको समर्पण, करुणा, कौशल अनि अटुट प्रतिबद्धताको सराहना गर्नुभयो। श्री

0: राधाकृष्णनले भन्नुभयो, देशले विगत केही वर्षहरूमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले विश्वको सबैभन्दा ठूलो कोभिड टीकाकरण अभियान आयुष्मान भारत पहलको माध्यमद्वारा सस्तो स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य सेवा संरचनालाई बलियो बनाउने अनि डिजिटल स्वास्थ्य सेवालाई तीव्र रूपमा अप्नाउनाले देशको असल स्वास्थ्यको दिशामा महत्त्वपूर्ण उपलब्धिको रूपमा रेखाङ्कित गर्नुभयो। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले आज डक्टर्स डेको अवसरमा स्वास्थ्य जगतका मानिसहरूलाई उनीहरूको अटुट समर्पणका लागि बधाई दिनुभएको छ। एक भिडियो सन्देशमा श्री नड्डाले देशभरिकै डक्टरहरूको उत्कृष्ट प्रोफेसनलिजम अनि मानवताप्रति उनीहरूको सेवाको सराहना गर्नुभयो। उहाँले डक्टरहरूलाई देशको स्वास्थ्य प्रणालीको आधार बताउनुभयो। उनीहरूले मानिसहरूको समस्याको समाधान गर्ने, ज्यान बचाउने अनि रोगीहरूको हेरचाहमा उचित मानदण्ड बनाइ राख्नका लागि उनीहरूको अथक प्रयासहरूको स्मरण पनि गर्नुभयो।
1: मैं चिकित्सा जगत से जुड़े सभी डॉक्टरों के प्रति अपनी हार्दिक सराहना और कृतज्ञता व्यक्त करता हूँ। उनकी अटूट निष्ठा, उत्कृष्ट पेशेवर प्रतिबद्धता और मानवता के प्रति समर्पित सेवा हम सभी के लिए प्रेरणादायक है। डॉक्टर हमारे स्वास्थ्य तंत्र की आधारशिला हैं। वे निरंतर लोगों के रोग को दूर करने, उनके जीवन की रक्षा करने और मरीजों को सर्वोत्तम उपचार उपलब्ध कराने के लिए समर्पित भाव से कार्य करते हैं।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेसन अमिस्तार अन्तर्गत भेनेजुएलामा राहत कार्यहरूमा जुटेका भारतीय डाक्टरहरू अनि चिकित्सा कर्मीहरूको सराहना गर्नुभएको छ। सोसियल मिडिया सन्देशमा प्रधानमन्त्रीले भन्नुभयो, कठिन समयमा आवश्यकतामा परेका मानिसहरूको सेवाका लागि उनीहरूको समर्पण प्रेरणादायक छ। उहाँले अझ भन्नुभयो, सङ्कटको घडीमा चिकित्सा कर्मीहरूले आफ्नो जिम्मेवारी पूर्ण निष्ठापूर्वक निभाउने गर्दछन्। भेनेजुएलामा आएको भीषण भुइँचालोपछि भारतले राहत अनि बचाउका लागि अपरेसन अमिस्तात सुरु गरेको थियो। यस भुइँचालोमा धेरै संख्यामा ज्यानमालको क्षति पनि भएको थियो। केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरुणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका बाढ़ प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। टोलीले पहिले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक पूर्वी सियाङ जिल्लाको पासीघाटको सर्वेक्षण गरे र त्यसपछि जमिनमा भएको क्षतिको मूल्याङ्कन गर्न बोइङ गाउँको भ्रमण गरे। अचानक आएको बाढी र पहिरोले गाउँका 20 बढी घरहरू डुबेको छ र धानखेत फसल र पशुधनमा व्यापक क्षति पुर्याएको छ, जसले गर्दा धेरै परिवारहरू विनाशबाट पीडित भएका छन्। केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले विस्थापित गाउँलेहरूसँग भेट गर्नुभयो र केन्द्र सरकारबाट व्यापक आर्थिक र संरचनात्मक सहयोगको वाचा पनि गर्नुभयो।
2: संकटको समय प्रधानमन्त्रीजीको मार्गदर्शनमा केन्द्र सरकार पूरी तरह अरुणाचल प्रदेशको साथ खडी है। क्षतिका आकलन करके कैसे अधिकतम मदद की जाए, ने भाई बहनों का अरुणाचल प्रदेश का प्रयास किया जाएगा। गृह मंत्री जी की अध्यक्षता में कमेटी होती है, वो पूरी स्थिति का आकलन करके अतिरिक्त सहायता अरुणाचल प्रदेश की करेंगे।
0: संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि परफ थानिनी हरिसले भन्नुभएको छ कि भारत सम्प्रभु फिलिस्तिनको स्थापनाका लागि बातचितद्वारा दुई राष्ट्र समाधानको समर्थन गर्दछ। यो समाचार युट्युबमा @EIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी र बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्ट प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। वस्तु अनि सेवा कर GST सरकारलाई जुन महिनामा 194,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। उपराष्ट्रपति CV राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ अनि केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरुणाचल प्रदेशको भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग भेट गर्नुभएको छ। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो।
3: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारणलाई। अब प्रस्तुत छ यो लोकगीत चन्द्रदीप वाइवा, सुदीप वाइवा, यमुना देवानको समूह स्वरमा, जसमा शब्द अनि संगीत गणेश कुमार घिसिङको।

उत्तर अमेरिकाको समर फ्यान्सी फुड शो 2026 भारतको सहभागिता आलेख विदेश सेवा डेस्क एनएचडी आकाशवाणी अनुवाद तथा वाचिका सविता छेत्री समर फ्यान्सी फूड 2026 रहेको इण्डिया पेभिलियनले जुन 28, 2026 ज्याकब के जाविट्स कन्भेन्सन सेन्टरमा उत्तरी अमेरिकाको

0: प्रमुख विशेष खाद्य प्रदर्शनीमा भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता देखाएको छ। यसको उद्घाटन न्यूयोर्क स्थित भारतका कन्सुल जनरल श्री विनय श्रीकान्त प्रधान र अन्तर्राष्ट्रिय रूपमा प्रशंसित शेफ लेखक र टाइम 100 सम्मानित शेफ विकास खन्नाले संयुक्त रूपमा गरेका थिए। प्याभिलियनले संयौं भारतीय खाद्य ब्रान्ड निर्यातकर्ता र नवप्रवर्तकहरूलाई एउटै छानामुनि ल्याउँदछ। भारत सरकारको वाणिज्य विभाग अन्तर्गत कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले र भारत व्यापार प्रवर्धन संगठनद्वारा संयुक्त रूपमा प्रदर्शन गरिएको भारत मण्डपमले विश्वभरिका खरिदार खुद्रा विक्रेता र वितरकहरूलाई भारतको कृषि तथा प्रशोधित खाद्य उद्योगको समृद्धि विविधता र गुणस्तर प्रदर्शन गर्दै भारतीय खाद्य उत्पादनहरूको बढ्दो विश्वव्यापी मांगलाई मनाउँदछ। समर फ्यान्सी फूड शोमा भारतको सबैभन्दा ठूलो प्रदर्शनीमा बासमती चामल, मसला, तयार खाना, पेय पदार्थ, जैविक उत्पादन, जमेको खाना, खाजा र मूल्य अभिवृद्धि, कृषि उत्पादनहरू सहित विभिन्न श्रेणीका निर्यात बढ्दो खाद्य निर्यात गन्तव्यहरूमध्ये एकको रूपमा देशको स्थितिलाई सुदृढ बनाउँदछ। मण्डपमा रहेको प्रमुख आकर्षण भारतीय आँप प्रदर्शनी हो, जसमा नवीन आँपमा आधारित पाक कला सृजनाहरूसँगै 6 प्रिमियर निर्यात प्रजातिहरू पनि समावेश छन्। प्रदर्शनले भारतको आँपको समृद्ध विविधतालाई प्रकाश गर्दछ र फलफूलको विश्वको अग्रणी उत्पादको रूपमा देशको स्थितिलाई सुदृढ बनाउँदछ। आगन्तुकहरूले क्युरेट गरिएको बासमती पाक कला प्रदर्शनीको पनि अनुभव गरे, जहाँ प्रिमियम भारतीय बासमती चामल प्रयोग गरेर तयार पारिएका विभिन्न परिकारहरूले अन्तर्राष्ट्रिय स्तरमा यसको बहुमुखी प्रतिभा प्रदर्शन गर्दछ। मिशेलिन तारांकित शेफ हेमन्त माथुरले आगन्तुकहरूका लागि हरेक दिन भारतीय परिकारहरूको नमूना मेन्यू तयार गर्दछ। प्रदर्शनले अद्वितीय सुगन्ध, बनावट र गुणस्तरलाई हाइलाइट गर्दछ, जसले भारतीय बासमती चामललाई विश्वव्यापी बजारमा मनपर्ने विकल्प बनाएको छ। प्रमाणिक भारतीय खानाको विश्वव्यापी माग बढ्दै जाँदा भारत मण्डप कृषि र खाद्य मूल्य श्रृङ्खलाका लाखौं मानिसहरूको सामूहिक प्रयासद्वारा सञ्चालित विश्वभरिका भारतको फार्म र कारखानाहरूदेखि भोजन तालिकासम्मको यात्राको एक शक्तिशाली प्रतीकको रूपमा खडा छ। समर फ्यान्सी फूड 2026 सबैभन्दा ठूलो भारत मण्डपमको उद्घाटनमा खुशी व्यक्त गर्दै आईटीपीओका प्रबन्धक निदेशक डाक्टर नीरज खरवालले पनि आईटीपीओ र एपीईडीए बीचको सहकार्य भारतको खाद्य निर्यातको लागि अत्यधिक लाभदायक हुने बताएका छन्। न्यूयोर्क स्थित भारतका कन्सुल जनरल श्री विनय श्रीकान्त प्रधानले मण्डपलाई भारतको खाद्य निर्यात र संयुक्त राज्य अमेरिकामा ब्रान्ड उपस्थितिलाई अझ बलियो बनाउने ऐतिहासिक पहलको रूपमा वर्णन गरे। उनले भने कि समर फ्यान्सी फूड शोमा भारत मण्डप अमेरिकी बजारमा विस्तार गर्न चाहने भारतीय ब्रान्डहरूको लागि एक बेन्चमार्क पहल हो र यसले भारतको खाद्य उद्योगको विश्वास, क्षमता र गुणस्तरलाई प्रतिबिम्बित गर्दछ। उनले अझ भने कि उद्घाटनमा शेफ विकास खन्नाको उपस्थिति महत्वपूर्ण थियो, किनकि उनी लगभग 3 दशकदेखि भारतको सफ्ट पावरका महान राजदूतहरूमध्ये एक हुन्, जसले खानाको विश्वव्यापी भाषा मार्फत पश्चिममा भारतको संस्कृति, परम्परा र मूल्य मान्यताहरू पुर्याएका छन्। उद्घाटन भारतको खाद्य निर्यातको लागि एक परिभाषित समयमा भएको छ। व्यापार
1: অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েভ 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টসে এবং নিউজ অন এআইআর অ্যাপে। এখন গান পরম্পরা অনুষ্ঠানে শুনবেন তবলা, পরিবেশন করবেন ওস্তাদ জাকির হোসেন, শিল্পী 3 তাল পরিবেশন করবেন।
2: ভারতে সার্ভাইকাল বা জরায়ু মুখের ক্যান্সার মহিলাদের দ্বিতীয় প্রধান ক্যান্সার। সার্ভাইকাল ক্যান্সার প্রতিরোধে আপনার পরিবারের 14 বছর বয়সের কিশোরীদের এইচপিভি টিকা দিন। এই টিকা বিশ্ব স্বাস্থ্য সংস্থা WHO দ্বারা অনুমোদিত এবং সম্পূর্ণ নিরাপদ ও কার্যকরী। এই টিকা আপনার নিকটবর্তী সরকারি মেডিকেল কলেজ, জেলা হাসপাতাল, ব্লক ও পৌর স্বাস্থ্য কেন্দ্রে এখন বিনামূল্যে পাওয়া যাচ্ছে। বিশদে জানতে সরকারি স্বাস্থ্য কেন্দ্রে যোগাযোগ করুন বা www.uw www.sbs.com.au/in.mohfw.gov.in এই ওয়েবসাইটটি ভিজিট করুন। স্বাস্থ্য ও পরিবার

सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यका पूर्व मुख्यमन्त्री अनि विख्यात चिकित्सक डाक्टर विधान चन्द्र रायको जयन्ती एवं पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। पश्चिम बंगाल सरकारले राज्यको प्रशासनिक ढाँचामा महत्वपूर्ण फेरबदल गर्दै पुलिस विभागमा व्यापक स्तरमा स्थानान्तरण गरेको छ। सिलगढीमा एउटा चकित पार्ने वित्तीय घोटाला अघि आएको छ, जहाँ सिलगढी प्राइमेरी स्कुल काउन्सिलको सरकारी ब्याङ्क खाताबाट लगभग 1,17,00,000 रुपियाँको धाँधली गरिएको छ। अनि भारतीय खेल प्राधिकरण साय अन्तर्गत खेल प्रशिक्षण केन्द्र लेबोङले युवा फुटबल खेलाडीहरूको भर्तीको लागि 2 दिने चयन परीक्षा सेलेक्सन ट्रायल आयोजना गर्ने भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। यसले नागरिकहरूको सशक्तिकरण पनि गरेको छ। डिजिटल इण्डिया अभियानको 11 वर्ष पूरा भएको अवसरमा श्री मोदीले भन्नुभयो, यस पहलको प्रभाव मानिसहरूको जीवनको प्रत्येक क्षेत्रमा देखिन थालेको छ। उहाँले भन्नुभयो, यस पहलले विपन्न अनि वञ्चित वर्गलाई सशक्त बनाउनमा महत्वपूर्ण भूमिका निभाएको छ, साथै नागरिकहरूको जीवन पनि सहज बनाएको छ। अप्टिकल फाइबर नेटवर्कको विस्तारदेखि लिएर डिजिटल लेनदेनमा वृद्धिसम्म यस पहलको अभूतपूर्व सफलताले सारा विश्वको ध्यान भारततर्फ आकर्षित गरेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि डिजिटल भुक्तान अनि प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमद्वारा सरकारी सहायता पारदर्शितासितै सीधा लाभार्थीहरूसम्म पुगिरहेको छ। प्रधानमन्त्रीले अझ भन्नुभयो कि डिजिटल इण्डियाले नवाचारलाई देशको कुना कुनासम्म पुर्याएको छ। यस पहलद्वारा शिक्षा, स्वास्थ्य, कृषि, व्यापार अनि सरकारी सेवाहरूमा पनि सुधार भएको श्री मोदीले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो कि एआई, सेमिकन्डक्टर अनि क्वान्टम कम्प्युटिङ जस्ता नयाँ तकनिकहरूको क्षेत्रमा भारत तीव्र गतिमा अघि बढिरहेको छ। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका पूर्व मुख्यमन्त्री अनि विख्यात चिकित्सक डाक्टर विधान चन्द्र रायको जयन्ती एवं पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, डाक्टर रायको निस्वार्थ जनसेवा तथा चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदानले उहाँ आजका पिँढीहरूलाई पनि प्रेरित गर्दछ। मुख्यमन्त्रीले आफ्नो एक्स पोस्टमा राज्यका सबै चिकित्सकहरू, नर्स एवं चिकित्सा पेसासित सम्बन्धित मानिसहरूलाई राष्ट्रिय चिकित्सक दिवसको शुभकामना दिँदै उनीहरूप्रति गहिरो कृतज्ञता प्रकट गर्नुभयो। उहाँले भन्नुभयो, चिकित्सा समुदायको अटुट प्रतिबद्धता, करुणा अनि प्रतिदिन गरिने त्याग समाजको स्वास्थ्य एवं कल्याणको धडिलो आधारशिला हो। कठिनभन्दा कठिन परिस्थितिमा पनि डाक्टर, नर्स एवं स्वास्थ्य कर्मीहरूले अग्रिम पंक्तिका योद्धा, उपचारका प्रतीक तथा आशाका किरण नभएर मानिसहरूको सेवा गर्दछन्। मुख्यमन्त्रीले भन्नुभयो, पश्चिम बंगाल सरकार चिकित्सा समुदायको साथमा सशक्त रूपमा उभिएको छ र राज्यको स्वास्थ्य ढाँचालाई लगातार बलियो बनाउनका लागि प्रतिबद्ध छ। उहाँले अझ भन्नुभयो, सरकारले चिकित्सा क्षेत्रसित जोडिएका

0: सबै पेशावरहरूलाई हरेक स्तरमा सहयोग गरिरहन्छ जसरी उनीहरू प्रतिदिन जनताको सेवा समर्पित रहन्छन्। गाडीधुरा नवदेव परिवारको तत्वधानमा आज गोर्खा शहीद मेजर दुर्गा मल्लको 113 जन्म जयन्तीको पालन गरियो। गाडीधुरा बजार स्थित शहीद मेजर दुर्गा मल्लको सालिक अघि आयोजित यस जन्म जयन्ती समारोहको अध्यक्षता नवदेव परिवारको सचिव रोशन विश्वकर्माले गर्नुभएको थियो, जसमा गाडीधुराका भूतपूर्व सैनिक लगायत गाडीधुरा नवदेव परिवारको सदस्यगणको उपस्थिति रहेको थियो। गाडीधुरा नवदेव परिवारका सदस्य अनुप रामुदामुद्वारा सञ्चालित कार्यक्रमको प्रथममा शहीद मेजर दुर्गा मल्लको शालिगमा धूप दीप प्रज्वलन गरी माल्य अर्पण गरिएको थियो। पश्चिम बंगाल सरकारले राज्यको प्रशासनिक ढाँचामा महत्वपूर्ण फेरबदल गर्दै पुलिस विभागमा व्यापक स्तरमा स्थानान्तरण गरेको छ। नवन्नाको तर्फबाट जारी अधिसूचना अनुसार कुल 15 आइपीएस तथा वेस्ट बेङ्गल पुलिस सेवा WBPS अधिकारीहरूको पदमा परिवर्तन गरिएको छ। यसमा केही अधिकारीहरूलाई पदोन्नति दिएको छ, केहीको नियमित स्थानान्तरण गरिएको छ, जबकि केही अन्य अधिकारीहरूलाई पूर्व आदेशलाई निरस्त गर्दै नयाँ जिम्मेवारी सुम्पिएको छ। जारी आदेश अनुसार आइपिएस अधिकारी अञ्जन चक्रवर्तीको गत जुन महिनामा जारी गरिएको स्थानान्तरण आदेशमा आंशिक संशोधन गर्दै उहाँलाई फोरेन्सिक साइन्स ल्याबोरेटरी FSL को आईजेपी नियुक्त गरिएको छ। यसभन्दा पूर्व उहाँ एन्टी करप्सन ब्रान्च ACBमा DIG को पदमा कार्यरत हुनुहुन्थ्यो। आइपीएस अधिकारी सुमनजित रायलाई इन्टेलिजेन्स ब्युरो IBमा IGP को जिम्मेवारी दिएको छ भने आइपीएस राशिद मुनार खानलाई पदोन्नतिको साथ हेडक्वार्टरको IGP बनाइएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। सिलगढीमा एउटा चकित पार्ने वित्तीय घोटाला अघि आएको छ, जहाँ सिलगढी प्राइमेरी स्कूल काउन्सिलको सरकारी ब्याङ्क खाताबाट लगभग 1,17,00,000 रुपियाँको धाँधली गरिएको छ। यस मामलामा चेकबुक जालसाजीद्वारा रुपियाँ निकालिएको आरोपमा पुलिसले अल्पना सरकार नामक एक युवतीलाई पक्राउ गरेर 4 दिनको रिमान्डमा लिएको छ। सुन्नुहोस् हाम्रो एक रिपोर्ट।
1: पुलिस सूत्र अनुसार हिनामिना गरिएको रुपियाँ 17,00,000 रुपियाँ सिधै अल्पना सरकारको ब्याङ्क खातामा हस्तान्तरण गरिएको थियो। तथापि यस पूरा घोटालाको मुख्य आरोपित काउन्सिलका पेन्सन क्लर्क रञ्जन दत्त अहिले लापत्ता रहेको छ। मामिलाको जाँचमा एउटा अत्यन्तै चकित पार्ने तथ्य अघि आएको छ। 9 अप्रेल 2024 एक पब्लिकेसनको नाममा 14,240 रुपियाँको एउटा चेक जारी गरिएको थियो, तर ब्याङ्क स्टेटमेन्टको जाँचमा पत्तो लागेको छ कि त्यसै चेकद्वारा 9,14,240 रुपियाँ नगद निकालिएको थियो। वास्तविक भुक्तान गरिएपछि बाँकी रकम 2 अज्ञात महिलाहरूको खातामा ट्रान्सफर गरिएको थियो। विगत 1 वर्षमा यस्तै प्रकारको कुल 12 लेनदेनको माध्यमद्वारा 1,17,00,000 रुपियाँको हेराफेरी गरिएको छ। गत महिना काउन्सिलको कन्ट्रोलर अफ फाइनेन्स अनि DDOले एक रिपोर्ट पेश गर्दा यस मामिलाको खुलासा भएको हो। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
0: भारतीय जनता पार्टी भाजपा दार्जिलिङ जिल्ला समिति अध्यक्ष सञ्जीव लामा सहित जिल्ला समितिका सदस्यहरूले आज एक पत्रकार सम्मेलन गर्दै सुदन गुरुङले प्राप्त गरेको अज्ञात पत्रबारे धारणा सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, एउटा नेतालाई हिरो बनाउनु क्षेत्रीयता बचाउनु कदापि होइन। हामी प्रतिशोध र घृणाको राजनीति गर्दैनौं र हामी गोर्खा मुद्दामा एक हुनुपर्छ। श्री लामाले पहाड़का शिक्षक भर्ती घोटालाको विषयमा भाजपा दार्जिलिङ जिल्ला समिति सधैं विरोधमा रहेको र यस विषयमा निष्पक्ष छानबिनको पक्षमा रहेको स्पष्ट पार्नुभयो। आज तिब्बती महिला संघ लगायत दार्जिलिङ स्थित तिब्बती समुदायले चौरस्ताबाट दार्जिलिङ बजारसम्म विरोध र्याली आयोजना गरे। उनीहरूले तिब्बती जनतामाथि कथित रूपमा चिनिया सरकारले गरिरहेको दमन तथा मानवाधिकार उल्लङ्घनको विरोध गर्दै नाराबाजी गरे। साथै चिनिया सरकारले तिब्बतमा लागू गर्न लागेको जातीय एकता तथा प्रगतिलाई प्रवर्धन गर्ने कानून ल अन प्रमोटिङ एथनिक युनिटी एन्ड प्रोग्रेसको पनि विरोध जनाए। यो कानून आज 1 जुलाईदेखि लागू हुने तालिका रहेको छ। भारतीय खेल प्राधिकरण साय अन्तर्गत खेल प्रशिक्षण केन्द्र लेबोङले युवा फुटबल खेलाडीहरूको भर्तीको लागि 2 दिने चयन परीक्षा सेलेक्सन ट्रायल आयोजना गर्ने भएको छ। यो छनौट 4 जुलाईदेखि 5 जुलाईसम्म गोर्खा स्टेडियम लेबोङमा सञ्चालन हुनेछ। यस वर्षको छनौटमा 12 देखि 14 वर्ष उमेर समूहका फुटबल खेलाडीहरू मात्र

0: सहभागी हुन सक्नेछन्। साईले फुटबलका लागि गैर आवश्यक नन रेसिडेन्सियल प्रशिक्षण योजना अन्तर्गत खेलाडी छनौट गर्ने जनाएको छ। इच्छुक खेलाडीहरूले 4 जुलाई बिहान 8 बजे आवश्यक कागज पत्र सहित गोर्खा स्टेडियम लेबोङमा उपस्थित हुनुपर्नेछ। यो समाचार युट्युबमा एट एआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यका पूर्व मुख्यमन्त्री अनि विख्यात चिकित्सक डाक्टर विधानचन्द्र रायको जयन्ती एवं पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। पश्चिम बङ्गाल सरकारले राज्यको प्रशासनिक ढाँचामा महत्वपूर्ण फेरबदल गर्दै पुलिस विभागमा व्यापक स्तरमा स्थानान्तरण गरेको छ। सिलगढीमा एउटा चकित पार्ने वित्तीय घोटाला अघि आएको छ, जहाँ सिलगढी प्राइमेरी स्कुल काउन्सिलको सरकारी ब्याङ्क खाताबाट लगभग 1,17,00,000 रुपियाँको धाँधली गरिएको छ। अनि भारतीय खेल प्राधिकरण साय अन्तर्गत खेल प्रशिक्षण केन्द्र लेबोङले युवा फुटबल खेलाडीहरूको भर्तीको लागि 2 दिने चयन परीक्षा सेलेक्सन ट्रायल आयोजना गर्ने भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अब 7:50 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणी सिलगढी अनुष्ठान प्रसारित হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজে। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম ছবি মেট্রো ইন টেনো। শিল্পী অরিজিৎ সিং এবং শাশ্বত সিং। গানটিতে সুর দিয়েছেন প্রীতম।

0: शीर्ष अदालतले मोटर दुर्घटना क्षतिपूर्तिमा एकरूपता ल्याउने उद्देश्यले गरिएको एक महत्वपूर्ण फैसलामा तलब पाउने व्यक्तिहरूको लागि वार्षिक आय प्रदर्शन गर्न अघिल्लो वर्षको आयकर रिटर्न मात्र पर्याप्त हुने फैसला गरेको छ। यद्यपि अदालतहरूले दुर्घटना हुनुभन्दा केही समय अघि पदोन्नति वा तलब संशोधन भएमा अथवा पछिल्लो रिटर्न पूर्ण रूपमा प्रतिविम्बित नभएको अवस्थामा पदोन्नति पत्रहरू र अन्य पुष्टि गर्ने वित्तीय रेकर्डहरू पनि विचार गर्न सक्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले आज द्वारका एक्सप्रेस वेलाई नेल्सन मण्डेला मार्ग दिल्लीको वसन्त कुञ्जसँग जोड्ने एनएच 148 एईको लागि 6 लेनको सड़क सुरुङ निर्माणलाई अनुमोदन गरेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै यो परियोजना 6,969 करोड़ रूपियाँ भन्दा बढ़ीको कुल पूंजीगत लागतमा विकसित गरिने बताउनुभयो। उहाँले यो परियोजनाले पश्चिम र दक्षिण दिल्ली बीच छिटो सम्पर्क प्रदान गर्ने जानकारी दिनुभयो।
1: पहला प्रोजेक्ट 6 लेन द्वारका टनल दिल्ली के लिए एक बहुत बड़ा वरदान साबित होगी। 8 किलोमीटर की ये टनल एक तरीके से कम्प्लीट ये एक नया कॉरिडोर बन जाएगा। ये रिज है, इस रिज को बिना डिस्टर्ब किए सारा काम करना है। इस रिज को, रिज हमारे दिल्ली की एक तरीके से लंग्स ऑफ दिल्ली है, इसलिए उसको बिल्कुल भी डिस्टर्ब किए बिना इसके नीचे से ही टनल लेके जाने का है, ये प्रपोजल है।
0: श्री वैष्णवले सरकारले उत्तर प्रदेशको एनएच 34 को पहुँच नियन्त्रित कानपुर काब्राई खण्डको निर्माणलाई पनि अनुमोदन गरेको जानकारी दिनुभयो।
1: दूसरा प्रोजेक्ट है बुंदेलखंड क्षेत्र को जोड़ने वाला है उत्तर प्रदेश में। कानपुर से भोपाल का सेक्शन है बीच में, आज जो अप्रूव हुआ है 242 किलोमीटर का, ये कानपुर से काबराई, कानपुर से भोपाल की तरफ जो नेचुरल ट्रैफिक का फ्लो है उस सबको ये कैटर करेगा। 242 किलोमीटर का है ये, एक्सेस कंट्रोल रहेगा कम्प्लीट, एक्सप्रेस वे की तरह का है। 2.5 ईयर्स में कंस्ट्रक्शन करेंगे इसको। कानपुर, हमीरपुर, महोबा 3 जिले इमीडिएटली इससे कवर होंगे।
0: केन्द्रीय मन्त्री शिवराज सिंह चौहान र किरण रिजिजूले आफ्नो उच्चस्तरीय मूल्यांकन भ्रमणको दोस्रो दिन अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुसँग आज राज्यका बाढ़ी प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। अचानक आएको बाढ़ी र पहिरोले गाउँका 20 भन्दा बढ़ी घरहरू डुबाउमा पारेको छ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले घरहरू नष्ट भएका विस्थापित गाउँलेहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले केन्द्र सरकारबाट व्यापक आर्थिक र संरचनात्मक सहयोग वाचा गर्नुका साथै राज्य प्रशासनसँग नजिकको समन्वयमा राहत कार्यहरू सञ्चालन गर्नुभयो। अहिलेसम्म राज्यमा मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 21 जना घाइते भएका छन्, जहाँ लगभग सबै 28 जिल्लाहरूमा लगभग 90,000 मानिसहरू प्रभावित भएका छन्। जनस्वास्थ्यको रक्षा र सुधारमा डाक्टरहरूको समर्पण, करूणा र अमूल्य योगदानको सम्मान गर्न आज राष्ट्रिय डाक्टर दिवस मनाइन्दैछ। भारतका सबैभन्दा सम्मानित चिकित्सकहरू मध्ये एक डाक्टर विधान चन्द्र रोयको जन्म र पुण्यतिथिको सम्झनामा प्रत्येक वर्ष जुलाई 1 यो दिवस मनाइन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशभरका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले पनि चिकित्सा समुदायलाई उनीहरूको अटल समर्पणको लागि शुभकामना दिनुभएको छ। पुरूष क्रिकेटमा भारतले आज चेस्टरले स्ट्रीटको रिभरसाइड मैदानमा 5 खेलको श्रृंखलाको पहिलो T20 अन्तर्राष्ट्रियमा इंग्ल्याण्डसँग खेल्नेछ। खेल भारतीय समयअनुसार राति 10 बजे शुरू हुनेछ। यसैबीच दोस्रो T20 खेल शनिबार म्यान्चेस्टरमा खेलिनेछ भने तेस्रो खेल जुलाई 7 नटिङ्ग्याममा हुनेछ। जुलाई 11 समाप्त हुने T20 श्रृंखलाका अन्तिम 2 खेलहरू ब्रिस्टल र साउथ्याम्प्टनले आयोजना गर्नेछन्। यसपछि भारतले 3 खेलको 1 दिवसीय श्रृंखलामा इंग्ल्याण्डको सामना गर्नेछ। फिफा विश्वकपको खेलमा आज राति एटलान्टामा इंग्ल्याण्डले डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग प्रतिस्पर्धा गर्नेछ। अन्य खेलहरूमा बेल्जियमले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ भने अमेरिकाले बोस्निया र हर्जगोभिनाको सामना गर्नेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। डिजिटल इण्डिया पहलले आज गर्यो 11 वर्ष पूरा। आजदेखि देशभर विकसित भारत जी रामजी ऐन लागू। सर्वोच्च अदालतद्वारा मोटर दुर्घटनामा वार्षिक आय आयकर रिटर्नको आधारमा दिशानिर्देश जारी। अनि पुरूष क्रिकेटमा भारतको T20 अन्तर्राष्ट्रियमा इंग्ल्याण्डसँग खेल। आकाशवाणीबाट समाचार पूरा भयो।